0: कई मस्जिद खानकाहों और ज़ियारतगाहों पर नमाज ईद के अवकात मुश्तहर किए हैं। आसार शरीफ दरगाह हज़रतबल में नमाज ईद सुबह 10 बजे अदा की जाएगी। आसार शरीफ जनाब साहब सोहरा और आसार शरीफ शहरी कलाशपुरा में नमाज ईद सुबह 9 बजे, ज़ियारत हज़रत पीर दस्तगीर साहब खानियार और ज़ियारत मीर सैद याकूब साहब सनवार में सुबह 9:30 बजे, ज़ियारत हज़रत नक्शबंद साहब ख्वाजा बाजार में सुबह 10 बजे, जबकि खानकाह मौला श्रीनगर में नमाज ईद सुबह 11 बजे अदा की जाएगी। जामिया मस्जिद बाबा हनीफुद्दीन ऋषि रटसुन बीरवा में ईद की नमाज सुबह 8:45 पर अदा की जाएगी। जामिया मस्जिद टीआरसी श्रीनगर में ईद नमाज सुबह 7 बजे, जबकि नमाज ईद बटवारा श्रीनगर में सुबह 7:30 बजे, जामिया मस्जिद हनफिया नाजन बीरवा में नमाज ईद सुबह 8 बजे अदा की जाएगी। जम्मू के मरकजी ईदगाह रेजिडेंसी रोड में नमाज ईद सुबह 7:30 बजे अदा की जा रही है। लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने ईद उल अजहा के मौके पर लोगों को मुबारकबाद दी है। अपने मुबारकबादी के पैगाम में उन्होंने कहा कि इस तरह के त्यौहार हमारे लिए खुशहाली और तरक्की का पैगाम लेकर आते हैं। उन्होंने कहा कि इस ईद के मौके पर लोगों को गुरबा और मसाकीन की मदद करनी चाहिए। उन्होंने दुआ की कि ईद हमारे लिए फलाह बहबूद और अमन अमान की नवीद लेकर आए। वजीर आला उमर अब्दुल्ला ने ईद उल अजहा के मौके पर लोगों को मुबारकबाद देते हुए कहा है कि यह दिन हमें दयानतदारी और सच्चाई इख्तियार करने की तरगीब देता है। मुबारकबादी के पैगाम में उन्होंने लोगों से अपील की कि वो ईद के रोज नादारों और समाज के मफलूकुल हाल लोगों की मदद करें। उन्होंने दुआ की कि ये त्यौहार हम सब के लिए तरक्की, खुशहाली और अमन अमान की नवीद लेकर आए। साबिक वजीर आला गुलाम नबी आजाद ने भी लोगों को ईद उल अजहा के मौके पर मुबारकबाद पेश की है। नायब वजीर आला सुरेंद्र कुमार चौधरी, काबिनी वजरा सकीना इतू, जावेद अहमद डार, जावेद अहमद राणा और सतीश शर्मा ने लोगों को ईद उल अजहा की मुबारकबाद दी है। अपने अलग अलग पैगाम में उन्होंने कहा कि यह त्यौहार आपसी भाईचारे और रवादारी का आकाश है और हमें यह त्यौहार मिलजुल कर मनाने चाहिए। डायरेक्टर जनरल पुलिस नलिन प्रभात, चीफ सेक्रेटरी अटल डुल्लू, आईजीपी कश्मीर वीके बिरदी, डिविजनल कमिश्नर कश्मीर अंशुल गर्ग ने भी लोगों को ईद की मुबारकबाद दी है। वक्फ बोर्ड की चेयरपर्सन डॉक्टर दरक्षा अंद्राबी ने भी लोगों को ईद उल अजहा के मौके पर मुबारकबाद दी है। मुबारकबादी के एक पैगाम में उन्होंने दुआ की कि यह त्यौहार जम्मू व कश्मीर के लोगों के लिए खुशियों की नवीद लेकर आए। उन्होंने लोगों से अपील की कि वो ईद सादगी से मनाएं और गुरबा और मसाकीन को भी ईद की खुशियों में शामिल करें। वक्फ बोर्ड के एक मेंबर डॉक्टर गुलाम नबी हलीम ने भी लोगों को ईद की मुबारकबाद दी है। नेशनल कॉन्फ्रेंस के सदर डॉक्टर फारूक अब्दुल्ला, पार्टी के जनरल सेक्रेटरी अली मोहम्मद सागर, मुआविन जनरल सेक्रेटरी चौधरी मोहम्मद रमजान और सूबाई सदर एडवोकेट शौकत अहमद मीर, पीडीपी सदर और साबिक वजीर आला महबूबा मुफ्ती, साबिक मरकजी वजीर सैफुद्दीन सोज, बीजेपी जम्मू कश्मीर के तर्जमान आला अल्ताफ ठाकुर, पीडीएफ के चेयरमैन हकीम मोहम्मद यासीन, जनता दल यूनाइटेड जम्मू कश्मीर के सदर जीएम शाहीन, जमीयत हमदानिया जम्मू कश्मीर के सरबरा मीर वाइज मौलवी रियाज अहमद हमदानी ने भी लोगों को ईद की मुबारकबाद पेश की है। जम्मू कश्मीर के मुफ्ती अजम मुफ्ती नासरुल इस्लाम ने लोगों को ईद उल अजहा के मौके पर मुबारकबाद दी है। आकाशवाणी न्यूज श्रीनगर के साथ बात करते हुए उन्होंने कहा,
1: ईद उल अजहा के बाबरकत मौके पर मैं तमाम अफराद को मुबारकबादी पेश करता हूँ। ये ईद हमें तस्लीम रजा का पैगाम देती है। वालिद और उसके फर्जंद ने अल्लाह के हुक्म की तामील करते हुए जज्बे ईसार की ऐसी मिसाल पेश कर दी कि इंसानी अकल आज भी मुतहय्यर है। ईद सादगी से मनाए, गुरबा मसाकीन और अपने रिश्तेदारों और कराबतदारों का खास ख्याल रखे, माहौलियात को न बिगाड़े। जानवरों को जबह करते वक्त दरिया नदी नालों चश्मों में कुर्बानी के गैर मुस्तमल अज्जा फेंकने से इज्तनाब करें, क्योंकि उनसे हमारा मुस्तकबिल वाबस्ता है। प्लास्टिक की जगह मुतबादल चीजों का इस्तेमाल करें। खुदाई को दूर से मुल्तमिस हूँ कि ईद हमारे लिए बाइस यमन बरकत साबित हो।
0: जिन दीगर शख्सियात ने लोगों को मुबारकबाद दी है उनमें इस्लामिक रिलीफ एंड रिसर्च ट्रस्ट कश्मीर के बानी चेयरमैन एडवोकेट अब्दुलरशीद हांजूरा, एजैक के सदर फयाज अहमद शबनम, जे एंड के बिलाल वेलफेयर ट्रस्ट के चेयरमैन शौकत अहमद लोन सागर, कल्चरल फोरम चुकुरपट्टन के सरपरस्त सागर नजीर भी शामिल हैं। ईद उल अजहा के तनाजुर में बुजुर्गों को भी एहतियात से काम लेने की जरूरत है। इस हवाले से बुजुर्गों के अमराज के माहिर डॉक्टर जुबैर सलीम ने आकाशवाणी न्यूज श्रीनगर के साथ बात करते हुए कहा,
2: चूंकि गर्मियां हैं इस ईद पर बुजुर्ग लोग अपनी सेहत का खास ख्याल रखें। गोश्त खाएं लेकिन मॉडरेशन में, तेल वाली और हेवी मील्स खाने से परहेज करें, कलेजी गुर्दे और बेजा जैसे ऑर्गन मीट कम मकदार में खाएं, खासकर अगर गाउट, डायबिटीज, हाई कोलेस्ट्रॉल, हाई ब्लड प्रेशर, हार्ट या किडनी की बीमारी हो। पानी ज्यादा पिए, कोल्ड ड्रिंक्स और पैक जूस पीने से परहेज करें। खाने के बाद हल्का वॉक करें और अपनी दवा वक्त पर लें। गोश्त को अच्छी तरह रेफ्रिजरेट करें और ज्यादा देर तक गर्मी में बाहर ना रखें। घर के बुजुर्गों को चाहिए چاہیے کہ جانور کی کھال، انتڑیاں اور دوسرے ویسٹ کو میونسپل گائیڈ لائنز کے مطابق ٹھیک طریقے سے ڈسپوز کرنا انشور کریں تاکہ کتے، مکھیاں، بدبو اور انفیکشن سے بچاؤ ہو سکے۔ صفائی بھی صحت کے لیے ضروری ہے۔ عید مبارک۔
0: دریا اسنا، وزیر اعلیٰ عمر عبداللہ نے آج گلوان پورہ بڑگام جا کر وہاں حال ہی میں ایک معصوم بچی کے ساتھ پیش آئے واقعے کے سلسلے میں غمزدہ اہل خانہ سے تعزیت کا اظہار کیا۔ انہوں نے کہا کہ اس واقعے سے پورے سماج میں ایک دکھ کی لہر دوڑ گئی ہے۔ انہوں نے زور دے کر کہا کہ اس واقعے میں ملوث مجرموں کو قانون کے تحت کڑی سے کڑی سزا دی جائے گی۔ ڈسٹرکٹ لیگل سروسز اتھارٹی بڑگام نے ایک حکم نامے کے ذریعے سے سوشل میڈیا پلیٹ فارمز اور عام لوگوں کو خبردار کیا ہے کہ وہ گلوان پورہ بڑگام میں حال ہی میں قتل کی گئی معصوم بچی کی تصاویر اور اس کی شناخت کو سوشل میڈیا پلیٹ فارمز پر اپلوڈ کرنے سے اجتناب کریں۔ ڈائریکٹریٹ آف کالج جموں کشمیر نے مختلف کالجوں میں انڈر گریجویٹ کورسوں میں داخلے کے سلسلے میں عبوری کالج الاٹمنٹ اور کٹ آف ٹرینڈز ایڈمیشن پورٹل پر رکھی ہیں۔ امیدوار حتمی الوکیشن سے پہلے اپنی ترجیحات کو اپ ڈیٹ کر سکتے ہیں۔ اس حوالے سے ڈائریکٹر کالجز پروفیسر شیخ اعجاز بشیر نے آکاشوانی نیوز سری نگر کے ساتھ بات کرتے ہوئے کہا،
3: پروویژن سلیکشن لسٹ کو ہم نے آج سے ہی اویلیبل کر دیا ہے۔ جتنے بھی ہمارے پاس اپلیکنٹس ابھی تک ہیں ان کا ایک پروویژنل لسٹ پورٹل پہ اویلیبل کر دیا ہے، انڈیکیٹو سلیکشن لسٹ، جس سے ان کو آئیڈیا آئے گا کہ ان کا سلیکشن اس پروگرام میں ہو سکتا ہے، اور ان بچوں کو آئیڈیا آئے گا کہ جو اس سلیکشن لسٹ میں نہیں ہے ان کو آئیڈیا آئے گا کہ ہمارا ایڈمیشن یہاں نہیں ہو سکتا ہے، تو اپنی چوائسیز اور بڑھائیں گے، کالجز اور بڑھائیں گے، پروگرامز ایڈ کریں گے۔ تو ایم بھی ہے، آج ہم نے لائیو کر دیا ہے پورٹل پہ، اگر وہ وزٹ کریں گے اسٹوڈینٹس ابھی پورٹل پہ، ہمیں 40,000 سے زیادہ بچوں کی رجسٹریشن ہوئی ہے ابھی تک۔ یہ فائنل لسٹ نہیں ہے، یہ ایک انڈیکیٹو سلیکشن لسٹ ہے جو ریوائز ہوگا ایز پر دی کنڈیشنالٹیز، جو ریزرویشن پالیسی لگے گی یا جو اور اپلیکنٹس ابھی آئیں گے، جو بھی چیزیں ہوں گی وہ ساری فائنل لسٹ میں آئیں گی۔ jkadmissions.in ہے یہ URL، تو ہمیں کل شام تک 5 بجے تک کھلی رہے گی لنک، لیکن اس میں یہ چیز بھی ہمارے پاس بہت ساری ریکویسٹ آ رہی ہیں اس کو ایکسٹینڈ کرنے کی، تو دیٹ از آلسو انڈر کنسیڈریشن، اس کا بھی ہم دیکھ رہے ہیں کہ ایکسٹینڈ کر سکتے ہیں، اگر ایکسٹینشن ہوگا وہ نوٹیفائی ہو جائے گا۔
0: ڈائریکٹر جنرل پولیس نائلن پربھات نے آج پی سی آر سری نگر میں ایک میٹنگ کے دوران عید الاضحیٰ اور آنے والی شری امرناتھ جی یاترا کے سلسلے میں کی جا رہی تیاریوں اور انتظامات کا جائزہ لیا۔ انہوں نے افسروں کو ہدایت دی کہ وہ زیارت گاہوں اور مساجد میں ہونے والے بڑے بڑے اجتماعات میں لوگوں کی نظامت کو یقینی بنائیں۔ انہوں نے کہا کہ عید اور یاترا کے لیے ہر طرح کے انتظامات کیے جائیں گے۔ اور اب موسم سے متعلق جانکاری۔ محکمہ موسمیات کے مطابق اگلے 24 گھنٹوں کے دوران جموں کشمیر میں موسم عام طور سے خشک رہنے کا امکان ہے۔ سری نگر میں آج دن کا زیادہ سے زیادہ درجہ حرارت 26 ڈگری، جبکہ کل رات کا کم سے کم درجہ حرارت 9.6 ڈگری سیلسیس ریکارڈ کیا گیا۔ جموں میں آج دن کا زیادہ سے زیادہ درجہ حرارت 40 ڈگری، جبکہ کل رات کا کم سے کم درجہ حرارت 23.1 ڈگری سیلسیس درج کیا گیا۔ سری نگر میں کل طلوع آفتاب صبح 5:22 اور غروب آفتاب شام 7:34 پر ہوگا۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔ اگلا خبرنامہ کل صبح 7:45 پر کشمیری میں نشر ہوگا۔ اجازت دیجیے، خدا حافظ۔
4: آداب۔ آج کا تبصرہ لے کر میں عابدہ اختر۔ آج میدان عرفات میں لاکھوں فرزندان توحید کا اجتماع ایک روح پرور منظر پیش کر رہا ہے۔ دنیا کے مختلف خطوں، زبانوں، نسلوں اور رنگوں سے تعلق رکھنے والے عازمین حج سفید احراموں میں ملبوس ایک ہی رب کے حضور سر بسجود ہے۔ وقوف عرفات حج کا سب سے عظیم رکن ہے، جس کے بغیر حج مکمل نہیں ہوتا۔ یہی وہ مقدس لمحہ ہے جس سے رسول اکرم صلی اللہ علیہ وسلم نے الحج عرفہ قرار دیا۔ آج کا دن بندگی، عاجزی، دعا، توبہ اور مغفرت کا دن ہے، جب لاکھوں لب ایک ساتھ اللہ تعالیٰ کی حمد و ثنا اور استغفار میں مشغول ہیں۔ عرفات کی سرزمین پر ظہر اور عصر کی نمازیں جمع بین سلاطین ادا کی جاتی ہیں، جو اس عظیم عبادت کی روحانی وحدت اور نظم و ضبط کی علامت ہے۔ یہ منظر انسان کو قیامت کے دن کی یاد دلاتا ہے، جب تمام انسان ایک میدان میں اپنے رب کے سامنے حاضر ہوں گے۔ عازمین حج آج اپنی زندگی کے گناہوں سے معافی مانگتے، امت مسلمہ کے اتحاد، امن اور خوشحالی کی دعائیں کرتے دکھائی دیتے ہیں۔ سورج غروب ہونے سے قبل قافلے عرفات سے روانہ ہو کر مزدلفہ پہنچیں گے۔ مزدلفہ کی رات سادگی، صبر اور عبادت کی ایک منفرد مثال ہوتی ہے، جہاں عازمین کھلے آسمان تلے قیام کرتے ہیں۔ یہاں مغرب اور عشاء کی نمازیں بھی جمع بین سلاطین ادا کی جاتی ہیں۔ اسی مقام پر رمی جمرات کے لیے کنکریاں جمع کی جاتی ہیں، جو باطل، شیطان اور نفسانی خواہشات کے خلاف جدوجہد کی علامت ہے۔ کل صبح عازمین دوبارہ منا روانہ ہوں گے، جہاں رمی، قربانی اور دیگر مناسک حج ادا کیے جائیں گے۔

0: سلامتی کو مکمل طور پر محفوظ بنانے کی خاطر بی ایس ایف، فوج، انتظامیہ اور مستعد شہریوں پر مشتمل ایک چار سطحی گرڈ قائم کرنے پر زور دیا۔ جناب شاہ آج راجستھان کے بیکانیر کے نزدیک بی ایس ایف کی سانچو پوسٹ پر پرہاری کانفرنس سے خطاب کر رہے تھے۔ انہوں نے کہا کہ اس چار سطحی گرڈ سے سرحدی حصے میں درپیش خطرات سے پوری طاقت کے ساتھ نمٹا جا سکے گا۔ کواڈ کے وزرائے خارجہ کی میٹنگ کے مشترکہ بیان میں کہا گیا ہے کہ کواڈ ممالک نے مغربی ایشیا کی صورتحال پر تبادلہ خیال کیا اور خطے میں دیرپا امن قائم کرنے کے سلسلے میں جاری سفارتی کوششوں کی حمایت کرنے کا اعادہ کیا۔ کواڈ ممالک نے آبنائے ہرمز اور بحر احمر کے راستے جہاز رانی کے حقوق، آزادی، سلامتی اور عالمی تجارت کے بلا رکاوٹ جاری رہنے کے تعلق سے بین الاقوامی قوانین کی پابندی کی اہمیت کو دہرایا، جس کی عکاسی اقوام متحدہ کے سمندر کے قانون سے متعلق کنونشن میں ہوتی ہے۔ میٹنگ کے اختتام کے بعد پریس کانفرنس سے خطاب کرتے ہوئے وزارت خارجہ میں ایڈیشنل سیکرٹری کے ناگراج نائیڈو نے کہا کہ میٹنگ میں آزاد اور کھلے بھارت بحر الکاہل کے سلسلے میں کواڈ کے عہد کو دہرایا گیا ہے۔ آج کواڈ ممالک نے بھارت بحر الکاہل بحری نگرانی کے سلسلے میں اشتراک کا بھی آغاز کیا، جس کا مقصد بحری سلامتی کے سلسلے میں اشتراک کو مستحکم کرنا ہے۔ جناب نائیڈو نے کہا کہ وزرائے خارجہ نے سرحد پار دہشت گردی سمیت ہر طرح کی دہشت گردی کی سخت مذمت کی۔ انہوں نے کہا کہ مشترکہ بیان میں پہلگام میں دہشت گردانہ حملے کی مذمت کی گئی ہے۔ صدر جمہوریہ دروپدی مرمو تین روزہ دورے پر آج سکیم پہنچی ہیں۔ انہوں نے تیپتولوگی کے اورکیڈریم اور نامگیال ادارے کا دورہ کیا۔ گورنر اوم پرکاش ماتھر، وزیر اعلیٰ پریم سنگھ تمانگ اور دیگر سرکردہ شخصیات نے صدر جمہوریہ کا خیر مقدم کیا۔ کل صدر جمہوریہ ناتھولا پا جائیں گی اور سکیم یونیورسٹی کے جلسے تقسیم اسناد میں بھی شرکت کریں گی۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ حکومت نے پیاز کی کم از کم یقینی خریداری کی قیمت ایم اے پی پی کو 1,270 روپے فی کوئنٹل سے بڑھا کر 1,580 روپے فی کوئنٹل کر دیا ہے۔ نظر ثانی شدہ ایم اے پی پی ریاستی سرکاروں کی درخواست پر کی گئی ہے۔ اس کا اطلاق آج سے ہوگا۔ اس سلسلے میں صارفین کے امور، خوراک اور عوامی نظام تقسیم کے وزیر پرہلاد جوشی نے آج نئی دلی میں صارفین کے امور کے محکمے اور بھارت کی قومی زرعی کوآپریٹو مارکیٹنگ فیڈریشن لمیٹڈ نیفیڈ اور بھارت کی قومی کوآپریٹو صارفین کی فیڈریشن این سی سی ایف کے حکام کے ساتھ ایک میٹنگ کی۔ سوشل میڈیا کی ایک پوسٹ میں جناب جوشی نے کہا کہ یہ میٹنگ معیاری پیاز کے ذخیروں کی مؤثر خریداری کی راہ ہموار کرنے اور کسانوں کو بہتر آمدنی حاصل کرنے کو یقینی بنانے کے لیے کی گئی تھی۔ شاہراہوں اور نقل و حمل کے وزیر نتن گڈکری نے میڈیا اور سوشل میڈیا پلیٹ فارمز کے ذریعے حاصل شدہ رپورٹوں پر مبنی قومی شاہراہوں کے پروجیکٹوں کے معیار اور دیکھ ریکھ کی پیش رفت کا جائزہ لیا، جس میں پنجاب میں 4,000 کلومیٹر سے زیادہ اور دلی اور ہریانہ میں 3,000 کلومیٹر سے زیادہ شاہراہوں کا احاطہ کیا گیا ہے۔ نئی دلی میں ایک جائزہ میٹنگ کی صدارت کرتے ہوئے جناب گڈکری نے ہائی وے پروجیکٹوں کے زمینی حکام زمینی کام کاج کو تیز کرنے کی ضرورت اور کام کو وقت پر مکمل کرنے کو یقینی بنانے پر زور دیا۔ وزیر موصوف نے تمام پروجیکٹوں والے حصوں پر مانسون کی پیشگی تیاری کے اقدامات کرنے کے لیے بھی حکام کو ہدایت دی۔ نوجوانوں کی عمر اور کھیلوں کے محکمے کے وزیر منسوخ مانڈویا نے آج کہا ہے کہ 2036 تک کھیلوں کی میزبانی کی بھارت کی دعوے داری کو ذہن میں رکھتے ہوئے آئندہ اولمپکس کھیلوں میں یوگا آسن کو شامل کیے جانے پر زور دیا جائے گا۔ نئی دلی میں ایک پریس کانفرنس سے خطاب کرتے ہوئے جناب مانڈویا نے کہا کہ آئندہ ماہ کی 4 سے 8 تاریخ تک احمد آباد پہلی عالمی یوگا آسن چیمپئن شپ کی میزبانی کرے گا، جو ملک کے صحت کے سلسلے میں اس روایتی طریقہ کار کو کھیلوں کے عالمی ڈسپلین کے طور پر قائم کرنے کی جانب ایک اہم قدم ہوگا۔ وزیر موصوف نے کہا کہ یوگا آسن سے ملک کی سافٹ پاور کی عکاسی ہوتی ہے اور یہ دنیا بھر میں جسمانی تندرستی، ذہنی صحت اور صحت مند طرز زندگی کو فروغ دینے کے ایک اہم وسیلے کے طور پر ابھر رہا ہے۔
1: 4 جون سے 8 جون تک فرسٹ ورلڈ یوگا سنا چیمپئن شپ کا آیوجن بھارت میں احمد آباد میں ہو رہا ہے۔ 75 سے ادھک دیش کے 500 سے ادھک ایتھلیٹس اس میں پارٹیسپیشن کریں گے۔ ابھی پرارمبھ بھارت سے کر رہے ہیں اور ساری دنیا کے الگ الگ کنٹری میں اس کو بھوشیہ میں کرا جائے گا۔ بھارت میں کامن ویلتھ کا جب آیوجن کرا جائے گا تب اس میں سودیشی स्पोर्ट्स के रूप में योगासना को भी स्थान दिया जाएगा।
0: उन्होंने कहा कि तकरीबन 75 मुल्कों ने योगा आसन चैंपियनशिप के लिए इंदिराज कराया है और दुनिया भर से 5,000 से ज्यादा शुरका के हिस्से में हिस्सा लेने का इम्कान है। तकरीब के दौरान वजीर मौसूफ ने पहली आलमी योगा आसन चैंपियनशिप 2026 के लिए मास्कट, जर्सी और चैंपियनशिप फिल्म का भी आगाज किया। भारत समेत दुनिया भर के लाखों आदमी ने हज अहम तरीन मनासिक हज की अदायगी के लिए आज सऊदी अरब के मैदान अरफात में जमा हुए। तमाम आजमीन हज सफेद अहराम बांधे हुए थे, जिन्होंने खुतब हज की समाप्त की और मस्जिद निबरा में एक साथ जुहर और असर की नमाज अदा की। अब तमाम हुज्जाज किराम मुजदलफा के लिए रवाना होंगे और एक साथ मगरिब और ईशा की नमाज अदा करेंगे। हुज्जाज किराम रमी जमरात के लिए कंकरियां भी इकट्ठा करेंगे। वो मुजदलफा में खुले आसमान के नीचे रात गुजारेंगे। इसके बाद वो कल सुबह मीना वापस पहुंचेंगे, जहां वो कुर्बानी का फरीजा अंजाम देंगे और रमी जमरात करेंगे। इस साल 1,75,000 से ज्यादा भारतीय हुज्जाज किराम फरीज हज अदा कर रहे हैं। भारतीय महकमे मौसमियात IMD ने कल मध्य प्रदेश, उत्तर प्रदेश और विदर्भ में शदीद से बहुत शदीद गर्मी के लिए रेड अलर्ट जारी किया है। मौसमियात के महकमे ने दिल्ली, हरियाणा, चंडीगढ़, पंजाब, राजस्थान, छत्तीसगढ़, साहली आंध्र प्रदेश, हिमाचल प्रदेश, जम्मू और कश्मीर, लद्दाख, झारखंड, उड़ीसा, तेलंगाना और उत्तराखंड में आइंदा 2 से 3 रोज के दौरान गर्मी में तेजी आने की भी पेशगोई की है। भारत ने चीन और पाकिस्तान के मुश्तरका बयान में जम्मू कश्मीर के मरकज के जेर इंतजाम इलाके से मुतालिक बेबुनियाद हवालों को वाज़े तौर पर मुस्तरद कर दिया है। इन बेबुनियाद हवालों से मुतालिक मीडिया के सवालों का जवाब देते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि मुतालिका फरीकैन के लिए भारत का मौकिफ कतई, वाजह और अच्छी तरह जाना पहचाना है। उन्होंने कहा कि मरकज के जेर इंतजाम इलाके जम्मू कश्मीर और लद्दाख भारत के अटूट हिस्से थे, हैं और हमेशा रहेंगे। तर्जुमान ने कहा कि सूरत हाल पर तबसरा करने का किसी भी दूसरे मुल्क को कोई हक नहीं है। आज वियतनाम के दनांग में 23 साल तक की उम्र की कुश्ती चैंपियनशिप में भारतीय कुश्ती खिलाड़ियों ने अपनी शानदार कारकर्दगी का सिलसिला बरकरार रखा और मर्दों के फ्री स्टाइल जुमरे में सोने के 2, चांदी के 2 और कांसे का 1 तमगा जीता। 65 किलोग्राम जुमरे में मोहित कुमार ने किर्गिस्तान के खिलाड़ी को 12-4 से हराकर सोने का तमगा जीता। 79 किलोग्राम के जुमरे में चंद्रमोहन ने भी कजाकिस्तान के कुश्ती खिलाड़ी के साथ एक सनसनीखेज मुकाबले में उसे 7-6 से शिकस्त दी। इस दौरान 92 किलोग्राम के जुमरे में पुनीत कुमार ने चांदी का तमगा जीता। 125 किलोग्राम के जुमरे में भी भारत को चांदी का तमगा मिला। बैडमिंटन में आज ओलंपिक में 2 बार तमगा हासिल करने वाली पीवी सिंधु और भारतीय मर्दों की डबल की जोड़ी सत्विक साईराज, रांकी रेड्डी और चिराग शेट्टी सिंगापुर ओपन के 16वें राउंड में पहुंच गए हैं। खवातीन के सिंगल्स मुकाबले में सिंधु ने इंडोनेशिया की पुत्री कुसुमा वारदानी को 21-17 और 21-18 से हराकर टूर्नामेंट के 2 राउंड में पहुंच गई हैं। आखिर में खास-खास खबरें एक बार और। मरकज ने दरअंदाजी और दिगर वजूहात के बायस होने वाली आबादियाती तब्दीली के चैलेंजों पर तवज्जो मरकूज करने के लिए एक आला सतही कमेटी तश्कील दी है। वजीर दाखिला अमित शाह ने कहा है कि एंटी ड्रोन निजाम 6 महीने के अंदर अंदर नसब कर दिए जाएंगे। क्वाड मुल्कों ने भारत बहरुल समंदरी निगरानी ताउन का आगाज किया है। उन्होंने हर तरह की दहशतगर्दी की मजम्मत की है। हुकूमत ने प्याज की कम अज कम यकीनी खरीदारी की कीमत MAPP को 1,270 रुपये फी क्विंटल से बढ़ाकर 1,580 रुपये फी क्विंटल कर दिया है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
2: نشه آکاشوانی لینه جوین جگتاین چانی چوزد گودان پیچادوک قصده چوزوش جوچوک با آنچوک دورجه تان چپاگونه سالکانه لوریک سانزاد